0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: Via TV, Via Secure, Ultra Boost, अनि 24 hour service assurance का साथ अब तपाईको Via Net भएको छ all good सम्पन्न इन्टरनेट र यसै खुशीमा Via Net ले प्रदान गर्दैछ free multi TV 60 Mbps package को साथमा 3 वटा र 40 Mbps package को साथमा 2 वटा Via TV, Via Net all good सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: टाइम चेक
2: यति बेला बिहानको 8 बज्यो
3: यस टाइम चेक को साथमा
0: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको
0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। फोहोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू

QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।

0: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
1: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
0: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
1: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
1: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
1: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
0: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
1: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
0: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
1: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
1: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
2: बजारमा नयाँ कि थाहैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14# ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
3: हो र दाइ।
2: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14# ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
3: *14* मलाई पनि कण्ठै भयो दाइ।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लिऊ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेल, ललितपुर।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
0: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।

0: चेक
1: यति बेला बिहानको 9 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षकै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
2: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: टाइम चेक
2: यति बेला बिहानको 10 बज्यो
3: यस टाइम चेक को साथमा
0: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पूरा शीर्षधै नै ठाडो न गाउँको
0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान
2: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: फायर टिभी, फायर सेक्योर, अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको भाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट, र यसै खुसीमा भाइनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 4 MBPS प्याकेजको साथमा 2 वटा भाया टिभी। भाइनेट अल गुण सम्पन्न इन्टरनेट। सम्पर्क नम्बर 01-5970444 र 98-010-4640।
1: नेपाल आयल निगमको अनुरोध, ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिए

0: को उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै आवश्यकमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। आइलगम लिमिटेड, बबरमहल, काठमाडौँ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: टाइम चेक।
1: यति बेला बिहानको 11 बज्यो।
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: मेरो मन चोर्नेलाई मुटुको झ्यालखानामा आजीवन बन्दी बनाउनु छ, साह्रै बेइमानी रहेछ।

दुनिया संगीतका अनुरागीहरू माझ लोकप्रियता हासिल गरेका वरिष्ठ गायक तथा सर्जक धमेश दुलाल र पुरुषोत्तम धिताल को पछिल्लो लोकदोहोरी गीत चुरा चुरा पवन वाङको संगीत संयोजनमा केशवराज चौलगाई अनि अमन दुलालको लय र पुरुषोत्तम धिताल को शब्द सृजना भित्र धमेश दुलाल अनि शारदा रसाइलीको सुमधुर स्वर साथै निरेन श्रेष्ठको निर्देशनमा कुमार सुनेल दिपेन्द्र सोनाम सोनी बिसी अनि प्रमिला राज घतानीको आकर्षक म्युजिक भिडियो फिचरिङमा वरिष्ठ गायक तथा सर्जक धमेश दुलाल र पुरुषोत्तम धिताल को पछिल्लो लोकदोहोरी गीत चुरा

दुलाल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। रेसुङ्गाको शिर न्याउली बस्ने वन परदेशीको बाटो कुरेर फेरि परदेश हिँड्ने दिन भयो लगायत दर्जनौ गीत संगीतमा आफ्नो सृजना भरिसकेका ख्यातिप्राप्त सर्जक मन्त्री कौशलले ल्याए सीता लामिछाने विकर्ण र सीता रणपालको साथमा नेपाली नारीहरूको महान चाड हरितालिका तिज 2083 लक्षित साङ्गीतिक प्रस्तुति दिदी बहिनी हो। भवन परियारको संगीत संयोजनमा मन्त्री कौशलको मौलिक लय तथा शब्द सृजना भित्र सीता लामिछाने विक र सीता रणपालको सुमधुर स्वर साथै पवन परियारको निर्देशन र सुरेश पाण्डेको कोरियोग्राफीमा दीपा रणपाल अनि सुमी बखाती लगायत थुप्रै कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा मन्त्री कौशल सीता लामिछाने विक र सीता रणपालको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति दिदी बहिनी हो। मन्त्री कौशल अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सल्लाह र सुझावका लागि लोकप्रिय सर्जक मन्त्री कौशल मोबाइल नम्बर 9841648

करिब 7 वर्ष अगाडि उनले ल्याइन् माइत छँदाको कथामा तीज गीत माइती। पुनः अहिले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित। तीज गीतमा हुनुपर्ने सामाजिक यथार्थ परक स्वाद, उषा केसी पोखरेलको प्रस्तुति घर घर। दीपक विकको संगीत संयोजनमा मंगल विकको लय अनि मंगल विक र उषा केसी पोखरेलको शब्द सृजना भित्र उषा केसी पोखरेलको सुमधुर स्वर, साथै मंगल विकको निर्देशनमा अञ्जली तामाङ, नेत्रजी पन्त, शकुन्तला देवकोटा पाण्डे, गेबिका पन्त, प्रिय प्रसाद पन्त, तारा बन्जारा अनि प्रमिला पाण्डेको आकर्षक म्युजिक भिडियो अभिनयमा उषा केसी पोखरेलको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति घर।

सञ्जय श्रीपालको संगीत संयोजनमा सुनिता गुरुङ अनि अमृता तामाङको सुमधुर स्वर साथै नवीन श्रेष्ठको निर्देशनमा हिउँवाला गौतम, सन्ध्या सुवेदी, रामशरण श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता गुरुङ, कल्पना तामाङ, अम्बिका पाण्डे, राज लामा, फिल्म मगर, आयुषा गुरुङ, सपना गुरुङ, एकमाया गुरुङ र बाल कलाकार अंशु नगरकोटीको मनसुने म्युजिक भिडियो अभिनयमा नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 शुभकामना सहित सुनिता गुरुङको तीज विशेष लोक साङ्गीतिक कोशेली मेरी आमा।

नमस्कार, बिहानको 11 बजिसकेको छ। यति बेला कार्यक्रम लोक चौतारीको प्रतीक्षामा रहनुहुने सबै लोक संगीतका प्यासी मनहरूलाई म कार्यक्रम प्रस्तुता राजु बोहरा सधैँको श्रृङ्खलामा जस्तै आज पनि हार्दिक स्वागत गर्दछु। यति बेला टेक्निकल बाटोमा रेशमा नेपाली बहिनी, केशव लामा, ज्ञानु गौतम, राजकुमार चौधरीजी, गौरव दाहाल भाइ, सरिता तामाङ बहिनी, दियापुरी बहिनी, किरण सौगातपुन, प्रगति गिरी, क्षितिजी, अनन्त ढकाल, रमेश धामीजी, आरजे प्रवीण व्यवसायी, राधिका साई, खिमा बोहरा, सुनिल मण्डेल, गणेश ओली, संगीता राईजी, हिक्मत नेपाली अनि कमल धितालजी हाम्रो साथमा हुनुहुन्छ। र प्रस्तुति लोक चौतारी कति बेला शुभारम्भ होला र यो प्रस्तुतिबाट आनन्द लिउँला भनेर तपाईँहरू प्रतीक्षा गरिरहनु भएको थियो भनेदेखि अब प्रतीक्षाको घडी समापन भइसकेको छ। यति बेला यो प्रस्तुतिलाई www.radiomirmire.com.np मार्फत हाम्रो पात्रो नामको एप्सबाट पनि अनि सङ्गीत सर्भर मिडियाको लाइक पेज अन्तर्गत पनि, त्यसै गरी रेडियो तहल्काको लाइक पेज अन्तर्गत पनि यो प्रसारणलाई यहाँहरूले प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, हेरेर सुनेर साथ दिनुहोला। आज सोमबारको श्रृङ्खला, हरेक सोमबारको श्रृङ्खलामा हामीले पछिल्लो समयमा सार्वजनिक भएका नयाँ नौला गीत सङ्गीतहरू प्रस्तुत गर्थ्यौँ, तर आज नेपाली नारीहरूको महान चाड हरितालिका तीज विशेष दिन हो, होइन, तीज विशेष गीत सङ्गीतहरू नै प्रस्तुत गरौँ, नयाँ नौला गीत सङ्गीतको खोजीमा नलागौँ भन्ने सोच पनि मैले बनाएको छु। हुन त आज जे जति गीतहरू बज्छन् नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 नै लक्षित गर्दै सार्वजनिक गरिएका गीतहरू बज्नेछन्, यहाँहरूले सुनेर साथ दिनुहोला। आज म अलि धेरै गीत सङ्गीतहरू बजाएर यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नेछु र तीजको विषयमा केही जानकारी पनि म गराउनेछु र लिन्छु। कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप एउटा तीज भाका, त्यसपछि भने केही जानकारी र थप गीत सङ्गीतहरू राख्दै प्रस्तुति लोक चौतारीलाई अगाडि बढाउँला, यहाँहरूले सुनेर साथ दिनुहोला भन्दै लिएँ। कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप रमेश विक्रम रत्नको तीज साङ्गीतिक प्रस्तुति लिएको छु मैले यहाँहरूको मनोरञ्जनका निमित्त। नाचिदेऊ गौँथली, शान्तिश्री परियार र रमेश विक्रम रत्नको स्वर सहयोग गीतमा, लय रमेश विक्रम रत्नको शब्द, रमेश विक्रम रत्न, दीपक शाही र प्रेम बस्नेतको, सुनौ कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप यो गीतलाई।

मित्रहरू, हामीले कार्यक्रमको प्रथम साङ्गीतिक शैली स्वरूप यस गीतलाई प्रस्तुत गरिसकेका छौँ र अन्य गीतहरू पनि म बजाउने छु। तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तिजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिज अन्य धर्म र जात जातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथमा मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। आद्य शक्ति भगवान् शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् र त्यो दिन यही हरितालिका तिजको दिन थियो। यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् भन्ने विश्वास पनि गरिन्छ। यो जानकारी गराइसकेपछि मित्रहरू, अब म अर्को पनि गीत लिन्छु। यति बेला आमा दिदी बहिनी हो यो गीत पनि सुनाउँदैछु। दिनेश भुजेल र सुनिता सुनेलको स्वर छ गीतमा, लय शब्द दिनेश भुजेलको। कार्यक्रमलाई निरन्तरता दिने स्वरूपमा यो गीत पनि म सुनाइहाल्छु। आज अलि केही लामो शिवालयमा जानुभएको होला। हामी यहाँहरू सम्पूर्ण तिज पर्वको शुभकामना व्यक्त गर्दै यो गीतद्वारा पनि साङ्गीतिक आनन्द प्रदान गर्दै यहाँहरूलाई नचाउन केन्द्रित भइहाल्छौँ।

त्यतिखेर म तिजको धार्मिक पृष्ठभूमिका विषयमा पनि संक्षिप्त जानकारी गराउँछु। हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् र पार्वतीले तपस्या गरेको 100 वर्ष पुरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिकन निराहार व्रत बस्न बसिन् थालिन् र यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाका दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तिजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको

पुगोस् भन्ने आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाका दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको।

विशेष दिनको अघिल्लो दिन दर खाने प्रचलन पनि रहेको छ नेपाली समाजमा। यो विषयमा म संक्षिप्त जानकारी गराउँछु। यो चाडमा माइतीले बाबुआमा दाजुभाइ छोरी चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मिठा मिठा परिकार खुवाउने तथा मनका भावना एवं सुख दुःख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन रहेको छ र यस दिन विशेष महत्त्वका साथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीजको पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँ अनुसार विभिन्न मिठा मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना फलफुल खाने गरिन्छ र आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिमार्जित पनि हुँदै आएको छ। सामान्यतया दर मध्यरात 12 बजे अघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन पनि रहिआएको थियो। हामी अब एउटा गीत प्रस्तुत गर्दै मित्र कार्यक्रमको मध्यान्तरमा जान्छौँ। कार्यक्रमको मध्यान्तर पश्चात यसै गरी नै यहाँहरूमाझ प्रस्तुत हुन आउँला, यहाँहरूले हामीलाई सुनेर साथ दिनुहोला भन्दै तीज गीत आयो मलाई झलीको यो गीत सुनाउँछु। सुमित्रा कोइरालाको सुर छ

गीतमा लय शब्द सुमित्रा कोइरालाको नि लौ त अब हामी यही गीतको साथमा जान्छौँ कार्यक्रमको मध्यान्तरमा। कार्यक्रमको मध्यान्तर पश्चात म पुनः आउनेछु, यहाँहरूले हामीलाई सुनेर साथ दिइरहनुहोला।

सम्पूर्ण हिन्दू नारीहरूको वर्षभरिको थकाइ भुलाउन लिएर आए लेखनाथ आचार्यले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित तीज विशेष लोक सांगीतिक प्रस्तुति।

नेपालको संगीत संयोजनमा लेखनाथ आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र लेखनाथ आचार्य र सम्झना लामिछाने मगरको सुमधुर स्वर साथै स्मृति तिमल सिन्हा गुरुआमाको निर्देशनमा निर्मल छेत्री अनि कविता न्यौपानेको जोशिलो नृत्य सहितको अभिनयमा लेखनाथ आचार्यको तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच पुत

0: लेखनाथ आचार्य युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: आज मन यसै चञ्चल भएको छ। ए निर्मला, के जादु चलायौ है?

0: सबिनराज सेन्चुरी युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: आखिर मरेर लानु के नै छ र, आऊ है नाचौँ वर्षभरिको दुःख भुल्न।

नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित संगम विश्वकर्माको संगीत संयोजनमा लोकप्रिय गायक तथा सर्जक प्रदीप बराइलीको लय अनि अमरदीप विशीको शब्द सृजना भित्र प्रदीप बराइली, सागर विशी, सुरेश सुन्दास, एसके इन्द्र केसी, रामु विशी, कविता परियार, बसन्ती मगर, करिश्मा विशी र दिलु विशीको सुमधुर स्वर तीज विशेष लोक सांगीतिक प्रस्तुति रन्काइदेऊ मादलु रिनिनी। सुभाष नेपालीको निर्देशन तथा शारदा रोकाया अनि अमृत लोपचनको कोरियोग्राफीमा तीज विशेष लोक साङ्गीतिक कोसेली रन्काइदेऊ मादलु।

प्रदीप बराइली युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा। यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आफ्नै गाउँठाउँमा पुगेर यसपालिको तीज मनाउने त रहरमा नै सीमित हुने भयो। जे होस्, परदेशमै भए पनि यसपालिको तीजमा खुबै रमाइलो गरिन्छ।

आफ्नै कला र संस्कृतिको जगन्नाथ परदेशमा रहनुहुने कलाकारहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ चेन रेकर्ड्स प्रस्तुत गर्दछ नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित साङ्गीतिक प्रस्तुति सिरैमा सिरफुल। भवन परियारको संगीत संयोजनमा सूर्य कुमार बोहराको लय अनि सूर्य कुमार बोहरा र सीता स्मृति राईको शब्द सृजना भित्र प्रतिभावान गायक तथा सर्जक सूर्य कुमार बोहरा र दीपिका बैम्बु मगरको सुमधुर स्वर साथै पंकज शङ्करको निर्देशनमा निरा तामाङ पूजन कोइराला लगायत कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा चेन रेकर्ड्सको प्रस्तुति तीज विशेष लोक सांगीतिक प्रस्तुति सिरैमा सिरफुल। चेन रेकर्ड्स युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।

0: भुतुकै हो कान्छु तिम्रै कुराले।
1: नमस्कार, म नन्दा बस्याल, झैकुटी झैकी काइली। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 99.4 MHz कार्यक्रम लोक चौतारी।
2: हुनु स्वागत छ मित्रहरू, यहाँले यति बेला आवाज बिहानहरूको आवाज अनि सत्य तथ्य विचारको आवाज रेडियो मिरमिरे 99.4 MHz प्रस्तुति कार्यक्रम लोक चौतारी सुनिरहनु भएको छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुत राजु बोहरा। आज नेपाली नारीहरूको महान चाड हरितालिका तीज विशेष दिन रहेको छ। विभिन्न शिवालयहरूमा घुइँचो रहेको छ दर्शनार्थीहरूको, र यस दिनमा आज हामीले वर्षभरिको थकाइ मेट्ने चेलीहरूको यो विशेष दिनमा तीज विशेष गीतहरू नै बजाएर साङ्गीतिक आनन्द प्रदान गरिरहेका छौँ। र एउटा तीज मनाउने तरिकाका विषयमा संक्षिप्त जानकारी गराउँछु अनि म पुनः प्रस्तुतलाई सङ्गीतमय बनाउँछु। तीजको दिनमा अतिरिक्त गणेश चतुर्थी र ऋषि पञ्चमीलाई पनि तीजकै पर्वका रूपमा मनाइन्छ। खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान् शिव तथा आदेशक्ति पार्वतीसँग

प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल अन्न ग्रहण नगरी बस्ने गर्दछन् र बेलुकी पख घर गाउँ र छिमेकीका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन पनि रहेको छ। निर्जला व्रत भनिए पनि आजभोलि महिलाहरू मध्याह्नमै पूजा आराधना पश्चात फलफुल ग्रहण गर्ने गर्दछन्। कतिपय महिलाहरू नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाको साथै नाचगान तथा रमाइलो गर्ने पनि गर्दछन्। काठमाडौँको पशुपति मन्दिर परिसरमा महिला व्रतालुहरूको ठुलो भिड हुने गर्दछ र आज पनि सुही भिड पशुपति क्षेत्रमा लागेको छ। र अब म एउटा गीत बजाउँछु र त्यही गीतको साथमा फेरि पनि प्रस्तुतलाई सङ्गीतमै बनाउँछु मित्र, र लिएँ अहिलेलाई भने तिज गीत छोरा बनाइदिए शान्तिश्री परियारको स्वर छ गीतमा लय शब्द बसन्त थापाको। आउनुहोस् कार्यक्रम लोक चौतारीलाई थप सङ्गीतमय बनाऊ यो गीत सुनेर।

अन्य यस्तै विविध गीत सङ्गीतहरू प्रस्तुत गरेर म यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नेछु। आज तिज विशेष केही जानकारीहरू पनि प्रस्तुत गरिरहेको छु। तिज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तिजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइ बहिनी, इष्टमित्र र समाजमा जीवन बिताउँदा आउने माइतीको याद कमी गर्ने एउटा अवसरको रूपमा पनि तिज पर्वको गहन महत्त्व रहेको हामी पाउँदछौँ। र तिजमा महिलाहरूलाई मिठा मिठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराई घरको विभिन्न जिम्मेवारी तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्ने यो पर्वको ठुलो भूमिका रहेको छ। तिजमा विवाहित महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्ने गर्दछन् भने अविवाहित सुयोग्य वरको आशा राखी व्रत बस्दछन्। व्रतको समयमा महिलाहरूले तिजको व्रत कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तिजको व्रत अन्य व्रतभन्दा फरक ढङ्गले लिइन्छ। यस दिन पानीसम्म नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिलाहरू महादेवको पूजा आराधना पश्चात फलफुल ग्रहण गर्ने गर्दछन्। यसै दिन पार्वतीले आफ्नो तपस्या पुरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने प्रचलन पनि रहिआएको छ। र यही प्रचलनभित्र विभिन्न गीत सङ्गीतहरू कलाकारहरूले तयार गर्नुभएको हुन्छ र त्यही गीतबाट धेरैले मनोरञ्जन पनि लिइरहनु भएको हुन्छ। यतिखेर यहाँहरूको मनोरञ्जनका निमित्त म सुनाउँछु धनले के गर्यो बोलको गीत। टिकापुनको स्वर छ गीतमा, लय रोमस बहादुरको शब्द, शान्त कुमार केसी अनि रोमस भण्डारीको रहेको छ। प्रस्तुतिभित्र अब हामी यो गीत पनि सुनाइहाल्छौँ।

गीतका विषयमा विभिन्न जानकारी गराउँदै अगाडि बढिरहँदा गीत सङ्गीतले अलि राम्रो स्थान नपाउने हुन् कि भन्ने पनि मलाई लाग्यो। अझै पनि थप जानकारीहरू त गराउनु नै थियो होइन, तर आज अलि मनोरञ्जन लिने क्षण भएको कारणले गर्दाखेरि चाहिँ तिज गीतलाई म अलि बढी प्राथमिकतामा राखेर प्रस्तुत गर्छु र लिएँ यति बेला तिज गीत घर। यो गीत उषा केसी पोखरेलको नाममा बजारमा छ। उषा केसी पोखरेलको सुर लय मङ्गलबिकको शब्द मङ्गलबिक अनि उषा केसी पोखरेलको प्रस्तुतिमा यो गीत पनि सुनिहाल्छ।

मित्रहरू, विभिन्न गीत सङ्गीतहरू प्रस्तुत गर्दै गर्दै आज नेपाली नारीहरूको महान चाड हरितालिका तीज विशेष दिनको प्रस्तुति कार्यक्रम लोकचौतारीलाई हामीले यहाँसम्म ल्याइसकेका छौँ। र अब एउटा गीत राख्छु, त्यही गीतको साथमा भोलि भेट्ने बाचाका साथ छुटिँदैछु। यहाँहरूले यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद छ। आज बजेका गीत सङ्गीतका स्रष्टा सर्जक ज्यूहरूप्रति पनि म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। र अन्तिम गीतको रूपमा लिएँ आजलाई तीज गीत घरबार, विष्णु माझीको स्वर सङ्गीतमा लय शब्द सुन्दरमणि अधिकारीको। लौ त यही गीतको साथमा आजको यो श्रृङ्खला कार्यक्रम लोक चौतारीबाट भोलि भेट्न आउने बाचाका साथ तपाईँहरू आफ्नै सुख दुःखको साथी म कार्यक्रम प्रस्तुत राजु बोहरा सम्पूर्ण सञ्चार गृह कटकिङसेन साथीहरूलाई मनैदेखि आभार प्रकट गर्दै नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 पुनः एकपटक शुभकामना व्यक्त गर्दै छुटिन्छु। हवस् त नमस्ते, यहाँहरूको आजको थप बाँकी दिन धेरै शुभ बितोस्।

0: टाइम चेक
1: यति बेला मध्याह्न को 12 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

बुढी आमा, प्यारी श्रीमती अनि उनको पेटमा हुर्काँदै गरेको हाम्रो मायाको निशानी। यो घर, परिवार, समाज सबै कुरा त्यागेर अर्काको देशमा सेवा गर्न जानुपर्ने बाध्यता मलाई मात्र होइन होला, म जस्ता हजारौँ जवानहरूको बाध्यता पनि पक्कै यस्तै नै होला।

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Via TV, Via Secure, Ultra Boost, अनि 24 hour service assurance का साथ अब तपाईको Via Net भएको छ all good सम्पन्न इन्टरनेट र यसै खुशीमा Via Net ले प्रदान गर्दैछ free multi TV 60 Mbps package को साथमा 3 वटा र 40 Mbps package को साथमा 2 वटा Via TV. Via Net all good सम्पन्न इन्टरनेट. सम्पर्क नम्बर 01-597-0444 र 98-010-46410.
1: नेपाल आयल निगमको अनुरोध.

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो। उफ,
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनाश, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
4: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।

0: टाइम चेक
1: यति बेला दिउँसोको एक बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष झै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: बजारमा नयाँ गीत
1: छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
0: हो र दाई।
1: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
0: चौध पन्ध्र मलाई पनि कण्ठै भयो दाई।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण

0: उपभोक्ता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
1: ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण बकृता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर।
2: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
3: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
2: गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
3: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
2: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
3: सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
2: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
3: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
2: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
3: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
2: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
3: सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
2: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
3: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।

0: छोरी चेली छैनन्, यही रमाइलो गर्ने भनेको। तिमी माइत गएपछि त हामीलाई रमाइलो हुँदैन नि।
1: चार वर्ष सक्यो, बुहारीले माइत जानु मन लाग्यो होला। जान्देऊ न त, छोरो पनि विदेशमा छन्।
2: हजुर, माइत जानु।

0: चेक
1: यति बेला दिउँसोको 2 बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: रेडियो मिरमिरे 89.4 मेगाहर्ज।
1: सुगम संगीतको क्षेत्रमा पछिल्लो समय कुन कुन एल्बमहरू बजारमा आए?

0: बजारमा आएका गीत संगीतहरूबाट श्रोताहरूको रोजाई
1: मनको घाउ निको पार्ने मलम भइदिए भन्ने गीत कार्यक्रम संगीत सरोवर सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु।
2: मनको घाउ निको पार्ने मलम भइदिए
0: साताको 10 उत्कृष्ट सुगम संगीत लहरी र यो साताको 10 उत्कृष्ट स्थान मध्ये पहिलो स्थानमा रमा अर्यालको स्वरमा कहाँ लाग्छ माया जान्न पाए हुन्थ्यो। सुगम संगीतको सेरो फेरो भित्र श्रोताहरूको गला र कलाको सम्मान सुगम संगीत कर्मीहरूसँगको अन्तरङ्ग भला कुसारी।
3: नमस्ते, हाम्रो मिरमिरे रेडियोमा चाहिँ
0: यो हो कार्यक्रम संगीत सरोवर सरोवर सरोवर सरोवर। अब हरेक आइतबारदेखि बिहिबारसम्म दिउँसो 2 बजेदेखि 3 बजेसम्म सुन्न नभुल्नुहोला मात्र रेडियो मिरमिरे 89.4 मेगाहर्जमा।

संगीत सर्वर नमस्कार मित्रहरू, दिनको ठिक 2 बजिसकेको छ। यति बेला यहाँहरू कार्यक्रम सङ्गीत सर्भरकै पर्खाइमा हुनुहुन्छ। पर्खाइको घडी समापन गर्दै विभिन्न गीत सङ्गीतहरूद्वारा यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नको लागि आज पनि म हाजिर भएको छु। मेरो नाम हो राजु बोहरा, म राजु बोहरा टेक्निसियन बहिनी रेशमा नेपालीको साथमा यति बेला कार्यक्रम सङ्गीत सर्भरमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम सङ्गीत सर्भर साताको 5 दिन आउने गर्दछ, यो यहाँहरूलाई थाहा छँदैछ। आइतबारदेखि बिहिबारसम्म विभिन्न आधुनिक गीत सङ्गीतहरूद्वारा नै यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्ने अनि कलाकारहरूका सृजनाको प्रमोसन गर्ने एउटा थलोको रूपमा पनि कार्यक्रम सङ्गीत सर्भर अगाडि बढिरहेको छ। र आज पनि हामी धेरैभन्दा धेरै गीत सङ्गीतहरू प्रस्तुत गर्नेछौँ। यहाँहरूले हामीलाई सुनेर साथ दिनुहोला, निकै कणाप्रिय गीत सङ्गीतहरू राखेर यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नु छ। आज पनि हामीलाई सुनेर साथ दिनुहोला। प्रस्तुति सङ्गीत सर्भरलाई www.radiomirmire.com.np मार्फत पनि सुन्न सक्नुहुनेछ र हाम्रो पात्रो नामको एप्सबाट पनि सुन्न सकिनेछ भन्दै अब कार्यक्रमलाई सङ्गीतमै बनाउँछु र लिएँ मैले तिम्रो खबर बोलको गीत आजको लागि कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली स्वरूप। यो गीतमा सुर रहेको छ दुर्गा परियारको, शब्दरचना सञ्जु कुमार थापाको, सङ्गीत पनि सञ्जु कुमार थापाको नै। हामी सुनाइहाल्छौँ कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली स्वरूप यो गीतलाई।

अन्य गीत सङ्गीतहरू पनि यस्तै यस्तै म क्रमशः राख्दै यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नेछु। यहाँहरूले सुनेर साथ दिनुहोला भन्दै यति बेला निम्नै लागेको दियो जस्तै यो गीत सुनाउँछु। प्रमोद खरेलको स्वरमा छ यो गीत, संरचना लीला पुन समुद्र पारीको र सङ्गीत भने राजकुमार बगरको, एल्बम दियोमा समावेश गरिएको यो गीत केही वर्ष अगाडि नै सार्वजनिक भएको हो र आज पनि उत्तिकै कर्णप्रिय लाग्छन्, तपाईँहरूलाई पनि मनपर्छ होला भन्ने मान्यताका साथमा म अब प्रस्तुत गरिहाल्छु।

यति बेला कार्यालयमै हुनुहुन्छ हो या घरमा या दोकान जहाँसुकै रहनु भए तापनि विभिन्न गीत सङ्गीतहरूद्वारा मैले यहाँलाई साङ्गीतिक आनन्द प्रदान गरिरहेको छु र लिएँ यति बेला मरेर जल्छु भन्थेँ बलको गीत शिखा भारतीको स्वर सही गीतमा, संरचना सुरेन्द्र महर्जन अमरको सङ्गीत सन्तोष श्रेष्ठको हो।

आवाज, विनरको आवाज अनि सत्य तथ्य विचारको आवाज, रेडियो मिरमिर 99.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सङ्गीत सर्भर यहाँले सुनिरहनु भएको छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुत राजु बोहरा रहेँ भने टेक्निकल पाटोमा रेशमा नेपाली बहिनी, हामी दुईजना मिलेर विभिन्न गीत सङ्गीतहरूद्वारा यहाँलाई साङ्गीतिक आनन्द सधैँको श्रृङ्खलामा जस्तै प्रदान गरिरहेका छौँ। र सोही क्रममा यति बेला म लिन्छु लैजाऊ मेरो मुटु काटेर, यो गीत सुनाउँछु। शम्भू न्यौपानेको सुर शब्द रहेको छ यो गीतमा र सङ्गीत भने अम्बर श्रेष्ठको।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई।

0: जिल्लाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
0: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।

0: नमस्ते, म गायक तारालक्ष्म लिम्बू। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 MHz।
1: स्वागत छ मित्रहरू, यहाँहरूले यति बेला आवाज विनहरूको आवाज अनि सत्य तथ्य विचारको आवाज रेडियो मिरमिरे 89.4 MHz प्रस्तुति कार्यक्रम सङ्गीत सरोवर सुनिरहनु भएको छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुता राजु बोहरा रहेँ भने टेक्निकल पार्टमा यति बेला रेशमा नेपाली बहिनी, हामी दुईजना मिलेर सधैँको श्रृङ्खलामा जस्तै विभिन्न आधुनिक गीत सङ्गीतहरूद्वारा यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गरिरहेका छौँ। र सोही क्रममा यति बेला अर्को गीत राख्छु र उक्त गीतबाट प्रस्तुतिलाई थप सङ्गीतमय बनाउँछु र लिएँ यति बेला जन्मपछि बोलको गीत सन्तोष रजौरेको स्वर छ। गीतमा शब्दरचना प्रकाश चन्द्र घिमिरेको, सङ्गीत सन्तोष रजौरेको नै। कार्यक्रमलाई निरन्तरता दिने स्वरूपमा यो गीत पनि सुनाइहाल्छु अबलाई।

आदरणीय मित्रहरू, आज पनि हामीले विभिन्न आधुनिक गीत सङ्गीतहरू बजाएर यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गऱ्यौँ र 2 बजेदेखि सुरु भएको कार्यक्रम सङ्गीत सरोवर अहिले 3 बज्न लागिसकेको छ। यो समयसम्म सुनेर यहाँहरूले पनि आनन्द लिनुभयो होला भन्ने विश्वास हामीले गरेका छौँ र त्यही विश्वासको साथमा प्रस्तुतिलाई बिट मार्नका निमित्त केही मिनट बाँकी छ र सो समयको सदुपयोग गर्नका निमित्त आज तिम्रो कुरा सुने यो गीत लिएँ। नम्रता राईको सुर छ यो गीतमा, संरचना रमेश बानियाको, सङ्गीत सुमन राईको रहेको छ। लौ त यही गीतलाई अन्तिम गीतको रूपमा आजलाई राख्दै तपाईँहरू आफ्नै सुख दुःखको साथी म कार्यक्रम प्रस्तुत राजु बोहरा आजको यो श्रृङ्खला कार्यक्रम सङ्गीत सरोवरबाट टेक्निसियन बहिनी रेशमा नेपालीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै छुट्टिन्छु। भोलि भेट्ने वाचाका साथमा हवस् त बिदा हुने आज्ञा दिनुहोस्। नमस्ते। यहाँहरूको आजको थप बाँकी दिन धेरै शुभ बितोस्।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 3 बज्यो।
3: यस टाइम चेकको साथमा
4: शिवम सिमेन्ट
5: बाचायो गाह्रो नि भावनालाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको।
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ। तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाउ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको भाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा भाइनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा भाया टिभी भाइनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

क्युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310 98-51-40-41-98 98-41-25-59।

0: चेक
1: यति बेला साँझको 5 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म मृत्यु बसाइ सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
1: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
0: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
1: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
1: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
1: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
0: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
1: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
0: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
1: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
1: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
2: बजारमा नयाँ कि छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
3: हो र दाइ।
2: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
3: चौध पन्ध्र
2: मलाई पनि कण्ठै भयो दाइ।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थाप

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाँडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समय।
0: ग्यास।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: टाइम चेक को साथमा
2: शिवम सिमेन्ट
3: बाचायो गाह्रो नि भावनालाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो
2: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको फाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा बायनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी बायनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबर महल काठमाडौँ
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

क्युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310 98-51-40-41-98 98-41-25-59।

0: टाइम चेक
1: यति बेला रातको 8 बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म संस्कृति जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
1: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिउ।
0: गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
1: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र शुद्ध सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
1: सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
1: हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटीपौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
0: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली निवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
1: समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
0: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
1: सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
1: नागार्जुन नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
2: बजारमा नयाँ कि छैन नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14 ह्यास डायल गर्नुपर्ने रहेछ त्यही भएर कण्ठ पारिरख्या
3: हो र दाई
2: त्यति मात्र हो र भाइ नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14 ह्यास डायल गर्नुपर्ने रहेछ नि त
3: चौध पन्ध्र
2: मलाई पनि कण्ठै भयो दाई
4: नेपाल टेलिकम राष्ट्रको संसार
5: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढल्न नहालौँ यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बकेउता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महगंज सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
0: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै सेवाको ठाउँ
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनाऊ
0: ग्यास बिजुलीका तार नियमित आग र डुबा जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ
0: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
0: स्वीकृत अनुसार गरौँ मापदण्ड विपरीतका संरचना नबनाऊ
1: हाम्रा इतिहास पाटुका धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौँ
0: काठमाडौँ नगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
0: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ
1: आफ्नो व्यवसाय तथा ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनाऊ
0: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
0: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौ
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाँडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने

0: फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

0: टाइम चेक
1: यति बेला रात को 9 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।